0: खजी सही बस लश्कर शान दे ब्रेक मौकस सही कसी कल बने चे बल्सो को देखे में देनर सी अस्सलाम वालेकुम वालेकुम अस्सलाम जी सु खबर की के मदर
1: तरहान खबर की करकना
0: तरहान खबर की करकना तरहान सरंगे तो से शे
1: अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक तो सरंगे शे
0: अल्हम्दुलिल्लाह ठीक ठाक प्रोग्राम और होई केना
1: जी बिल्कुल
0: अच्छा सही प्रोग्राम के में यो सवाल वो को वदे रदा जी
1: बिल्कुल तो जी किन क्वेश्चन में कागे वाला इने चश्मी दी आंसर
0: है चश्मी दी
1: जी
0: अच्छा जी जवाब दे बिल्कुल सही दे दादे गोर चादर तो बोल जवाब चादर तो शे हम بالکل جواب دے بالکل صحیح دے صحیح دا
1: اچھا میں پہلے پوچھنا میں نے کہا
0: جی
1: اے میں موبائل لکھ سو بھی میرے تو چیز لو بھی تو کچھ 5 منٹ بعد ایک صبح ایک شے نہیں اوپر کے
0: شمدا ہو بے گورا کب نہیں ولتا وہ یہ کار ورتا ہو کہ سیدھا دس رنگ چل دے زو پیسے ورو چھو پیسے بھی نہیں اوپر کے
1: یار تیلا دکان والا کر سرا کا والا دکان سرا بس بچے تے سین کے اس موبائل سرا کے
0: شا ڈیرا منانا کال کے والے یو جہان منانا آ
1: گدر ایک میں خبر نہیں دی پیرا سے
0: جی جی
1: بس سید مدتی مندی چھ موسم رحم کرے حضور اگے تول تصدیق سلام اور گریٹ متا چھ نانی ہے کہ نا ملکا
0: جی
1: دے مدا دی دے نانی نے
0: صحیح شٹیق شڈی رہ مننا
1: اوکے اللہ حافظ
0: اللہ حافظ کال کے ولی یو جہان مننا اچھا جی دا جواب ہو بالکل مت ملا وش مو بخیل چرتا کہ مو دا سوال کڑے وو نو زکے جواب مت ڈر سر ملا وش ٹھیک

0: अल्लाह क्या हाल है
1: यार बस मैं तो यही चाहता हूं कि मुझे भी पकड़ के ना रजमक ले जाओ, मकीन ले जाओ, खुद भी चले जाओ बनू को छोड़ के। इतने प्यारे इलाके आपके इर्द गिर्द है वजीरिस्तान में, और आप भी हमारी तरह बनू के गर्मी में जो है ना रुल रहे हो।
0: बहुत ज्यादा ही गर्मी है। मैं भी यही चाह रहा हूँ कि आप आ जाएं, चक्कर लगाएंगे रजमक शवाल, बहुत खूबसूरत इलाके हैं।
1: वाह, मजा ही आएगा, मजा इंशाल्लाह।
0: बतौर
1: लेकिन यार
0: इलाका
1: मैं घर घर घर में मैं मतलब दरखास्त लिख के दूंगा कि भाई कम से कम 10 दिन तक आप लोगों ने मुझे याद नहीं करना और छोड़ दो। मजबूरी है, कोई छोड़ता नहीं है। दूसरे तीसरे दिन फिर लग जाते हैं पीछे कि भाई आ जाओ आ जाओ आ जाओ। और ये ऐसे इलाके हैं कि यहां पे कम से कम 10 दिन गुजारने पड़ते हैं।
0: हाँ ये तो है, लेकिन लोग तो नहीं छोड़ेंगे, लेकिन खुद ही जान छुड़ाना पड़ता है कभी ना कभी, जिंदगी गुजारने के लिए, एंजॉय करने के लिए।
1: हाँ सैयद वजीर दा खबर दी सही दखा नुदारा तू है जितम माशाल्लाह बनू की। यार जमुंगा द पेखावर ना बिया द बनू शो लकी शो करक शो दा इलाके डेरे गर्मी भी बिया डी आई खान द देना डेर ज्यादा गर्मी। नो पेखावर की नन मासर यो मलगरे नास तो माता को पता नहीं था वो अगर चे कवल वाई चेरा 52 डिग्री सेंटीग्रेड तरह से दलेदा नो माई वीवा बिल्कुल आओ चे द गाड़ी न कुजी की माशाला लगे चे तनूर तवर न नवते दफ्तर न उजी कोर न उजी कमरे न उजी सूरी न वर खवाकेगी नो डेर गर्मी दा नो अल्लाह दे रहा मुकी बनु खो बिल्कुल गरम दे नो जकदर टाइम चे वजीरिस्तान खो शाह के दे खिस्ता इलाकी दी कखपल खपलवान दी वी और चक्कर शाह उल्लास वर जे वर करा मेल मशा
0: او کنه نه مو حضور از چکر لگاو خو ستاسو انتظار دی تاسو سر کې مراسه یې تاسو داسې چې مصروف خلک یې
1: بس سید وزیر سر جی انشاء الله زمونږ چې کله ډراوی کنه نو انشاء الله د بنو پر ډرا کې به زتا سره ملاقات کوما اعلان به کوما چې ټول راشي نو امید دې ته به پکې واوري نو بس تبه مراشي
0: انشاء الله ملاقات کوي زه خپل روان انشاء الله په خبر ته پېښور ته
1: بس الله دې زما خو غرور خیر خیریت سره راولا ضرور موست ویلکم انشاءاللہ ستر کے پلار بھائی ادھر تھا ہماوے کا دل تھا انتظار ہونے انشاءاللہ سچے بنو تا درزم نو ڈرا کے بس ضرور درزما سر جی سب پیغام اور کے وزیر میں سود ماشاء اللہ داوڑ چسم رکھ لگ دے آواز ہو رہی
0: پیغام ہمیں دگا دے چھ اکثر ہمیشہ خپل بچوں نے تا سٹوڈنٹوں نے تا ورے چھ موسم مطابق یو دا سے پازیٹیو پیغام اور کہو چھ گرمی دا بچانو دو بچانو سرتا سکور کے دا سے ماحول ور تا جوڑ ہوئی کنا دا سٹڈی دا پارا چھ دی سٹڈی کئی دا سے نہ کنا چھ دی سٹڈی تنا سی خوب یولی وی یعنی گرمی دی وجہ خراب سی اسپیشل دا سے علاقے دی بل حالات ہم دا سی دی زمو وزیرستان کے مسعود وزیرستان دا ور چھ سم رہی کنا حالاتو سره مونږه مقابله کوو که نه د حالاتو مطابق په کار ده چې بچانو ډېر خیال وساتي سپیشل پیرنټس چې کوم دي مونږ دا اکثر دا ورته وایو چې یاره خیال یې وساتئ کور کې وي بهر هر چې ته داسې اجازات مه ورکوئ که نه داسې لارې ګداري وي که نه مونږ حالات خو هر چا ته
1: صحیح خپلو بچو نه ځان خبرول په کار دي چې ښه اکټیویټي کې مصروفه وي ښه کارونو کې مصروفه وي چې بدو خلکو له پلاس ورنشي ڈیرا مننا رو اللہ دے خوشحال کا ڈیرا زیادہ مننا سید وزیر سر جی ماں سر عمل کرے ہو اسپیشلی کلو کے دا سیدا کہنا چاہیے انسان اکثر دا گرمی ادشی بھی اخبلو بچوں نہ خبر نہ دے لاڑل بچی اکثر بتا سو او رہی یار سوک سندھو نو تلاڑ سی نیرو نو تلاڑ سی خوڑو نو تلاڑ سی او یہ ویسی کنا یا نور داسې لوبې کوي خپلو کې وران شي لکان دی یو خوا لاړ شي بلخوا نو بالکل خیال ساتل پکار دی د خپلو بچو او د ځان نه مخ کې او د کول پکار دی خپل بچی او دغه شان دې سبق ته هم ماشومان ناس وي نو د خپل نظر لاندې پکار دی سرجی خو بس کله پیغام ورکو راځي چې ګورو چې بل سره سوق دی د فون پلی کمانی او کم زنه دی السلام علیکم تیز خبرې کوه زما خوږی خوري आवाज دې نه راځي خان یاره گزاره کوي خوڑے سے خکول ہے مزیدار نہ رازی نو کلک زان دیو خوزا ولو کی دیشی دا مایک تا تا پریدا موز لال شم مایک تا ماشاء اللہ را نیز دیشو آواز دیکھنا اس درزی اس درزی اس صفا شو ماشاء اللہ مڑا خا پوئی کی خواہ سے چل ول کبھی خا پتہ نہیں سے چل لیو کڑ دوم راوز دیکھا صفا آواز رازی خا تیز ہینڈ فری دی لگو لیوا ایئر بڈز دیا چولیو کنا اسی دی اخوا دی خوا قتل چ سو خوشتا نا ها چاچا تا می آواز وکړو کنا ما وی چې چاچا را شری کی وبره لرا کی خو او ریچر ته دا خو کون دی کنا ګور ورته ها بس بای پتہ لگی ها

जी जनाब दा गोल गोल एंड बुलबुल आवाज रेडियो मन 88.4 खैर रखता मौत वेले के जी आर जी रास की के ओ तो सिठोलो ते वेले के जी दे रेडियो मन खैर गोल गोल एंड बुलबुल लिसनर اور یو ہفتے نا بس ہفتہ وار پروگرام دستورو محفل کے جی ٹھہرے ویلکم ہر گلے تھڑی مچھی ہر خیرو سے سوک مچھاتے سے تک آواز ہو رہی مشیرون کا شیرون چچی گانے مبی گانے اچھی گانے छोलो थड़े थड़े वेलकम हर कल लेस थड़े मैसी जिंदगी वफाओ करा निमगड़ी जन वफाओ करा यूज अले व्या तू सरा प्रोग्राम दस्तूरो महफिल के रेडियो में खरक स्टूडियो ने महामखड़ू प्रोग्राम के जनाब बिल्कुल मुझे तुसे मल कर दिया चिदा सात चिदा ठीक तर 12 बजे भोरे भी ओस ना तर 12 बजे भोरे हाउ द आवाज चिदा है ना अल खुल ले हवा ब जब हो मने नेख पोने गदे स्टूडियो ना जनाब लाइव बोर वे और इधन की हां प्रोग्राम के सारा बार खा शिरकत का वाला से एसएमएस ते ला रहे जनाब बिल्कुल दिखाल दे ला रहे खाल दे पूरा डायल कवल है 0927-291-292 यानी के 0927-291-292 एसएमएस से पूरा मोबाइल मैसेज क्रिएट ऑप्शन तलोड है कैपिटल कवि बोली के आर खे अगे न पास पोवेर के यो स्पेस अगे न पास तो से नो मिला के नो ओ अगे न पास तो से खुश शांति पैगाम شیر ٹباس اندر ہے خوشا شانتے خبر ہے سینڈ کبل ہے ریڈیو من کھرک رہا 85-83 مندے یعنی 85-83 مندے تو سے رتلون کی اس ایم ایس پروگرام حصہ جوڑے ہوں اور ادھون کی سرنگ دی امید لرہاں چھے بلکو بہت ٹھیک چاک ویدہ غفتہ چھے دا بڑی رشاتے رشوی بھی लाद वकी छे ठोला रे दुन खींचे हम छे तवी छे ठीक ठाक भी फिट फाट जग जोड़ खुश खुशाला खुश तबीयत खुश मिजाज भी प्रोग्राम जना बिल्कुल दस्तूरो महफिल छे दा आखिर पूरे अरसरा और वे उम्मीद लरा दा थमा लरा छे प्रोग्राम हो बडेर ख्वास छे देर देर वो खंदे मूड मो वो हैप्पी हैप्पी छे اور ڈیر معلومات چیدے آگا بہت تر لو سکوئے دا ٹائم مجھے دا آگا بڑیر شتیر شی ہاؤ کا چیتا تو سے غم جن وائے لشکی بے مجھ دا کوشش وی چیتو سے دا خیال چیدا آگی طرف نئے بدال کو ہاؤ چیتو سے دا آگا غم جن مر چیدا چیدا لشکی خیپی کوئی مجھے بہت دا غی مقصد وی प्रोग्राम के बिल्कुल हाँ गुस्सी नया प्रोग्राम के जनाब बिल्कुल मौजूद है सुपर डुपर मैनेजर से यानी के थारे अजीज लश के टाइम बात सीधा बिल्कुल अगर खबरें बहुत उस तरह की जी

0: पे बिल्कुल जी टीम की मुठकी है ना था
1: अच्छा मुठकी ओके था
0: बिल्कुल रबी तम टपाकड़ युवा ना ड्रीम भाई
1: ना ना कुर्बान कुर्बान कुर्बान रखी वो मनु मनु रखी भाई इधर तो वैसे गर्मी दिखी जी क्या ना
0: तरीक भाई इधर से क्वेश्चन जो कड़ा से गर्मी जी बताओ ये कि गर्मी को मोटे रख जी रखी जी
1: सही
0: वेले
1: वेले
0: तो लगा यो माशाल्लाह तो फरोख काम करो ना
1: माशाल्लाह बचत कहो गोरा बचत कहो महंगाई तो गोरा हर से ग्रोन दी बचत कहो
0: या बल चिदल तरो शके ना ओ चीज ही बन भी बेसात गर्मी में दे लगी
1: सही
0: तो बिया तासे गर्मी में की जी चे कला वक्त एक बार से ली मतलब समान तो वक्त जाओ बस उन्होंने वहीं बियर कुछ चा
1: जी
0: चबान के देख मजदूर बोरिंग उपटंडा उपयी भी कनाडे फान के
1: सही सही बस रकीब भाई गर्मी ना जोन बच के वशा
0: बिल्कुल तारिक भाई गर्मी ची दो इंतहाई डेढ़ जो तशवी दो दिमी जो सुमरा दिस में जिस सुमरा सानी इंच ही थी वो ता तायो जिधर रिक्वेस्ट हो चुका था दस से चार महीने भी जगह डेढ़ जरूरी व्यक्ति पसी तो फसल लगा जरूरी शी क्या ना चेता से चार लार महीने भी ब्याह दस से कर देता लगा दाम रसाखल मेर के लगा एजुन सरा तो जिताए का
1: सही
0: मुश्तवानों तो पचार दो चे देखो जुनो जब क्या सुधू और खास कर परिंचर इंच दी आगे दे पर हाँ कम्युनल जर हाँ हेल्प कीजिए इस तरह की मुझे गर्मी कीजिए के ना दस या वो कीजिए
1: सही बिल्कुल
0: मुझे कौन तो पचार दो चे इंसान है हमदर्दी चिमिन सुम्र कीजिए आगा दी मुझे कहा जुना वो सर भी कहते रहें पर इन सरी के इंसान दोनों सर भी मुझ तो पचार दो चे आगे सरा अच्छा सुलूक हो
1: सही देर जबरदस्त देर
2: चलाए मैसेज देर जबरदस्त मैसेज
0: बिल्कुल राज भाई डेट है मुझे कहना फला चे नोरा शकीफान वो नोरा कसान तो है इसका जगह प्रोग्राम में चल रहा है नोरा दोबारा कई
1: सही था ठीक सा मरकी भाई डेरा मनना
0: तरीक भाई द फेमर कॉलेज जहां मना राज भाई तो हाँ पंडल जब से
2: वेलकम ची वेलकम एवरी टाइम वेलकम ची
1: थैंक यू कॉल करे डेरा डेरा मनना से कॉल दो को बिल्कुल रकीब भाई कॉल करो प्रोग्राम की नयो जहान मनना
2: थैंक यू सो वेरी मच
1: जी
2: गुरु नेक्स्ट कलर छी मिस्टर का दिला रे सोक दीजिए जी अस्सलाम वालेकुम अस्सलाम वालेकुम अस्सलाम वालेकुम
3: वालेकुम सलाम मुझे अस्सलाम तलब अस्सलाम मेरे सुजी
2: हां
3: तो इश्क तो आज पर से कदा दे बस पर तो मैं कल से तारे का जी ऋषि खाना सुता और
2: जी सोकर से खबर है किम से ना اچھا وزیرستان نا
3: خودم را دیگر سره شول دیگر غصار طول موبایل می آمو تو
2: نه غصه ما که وی کنه کل خونه می لوی جی غصه خوشه شای نداشا
3: غصه نکه و خوده سده چه دست پروگرام و دست ریزی لکه پنسوار که سره ریزی ترکازی بگم بگم دیگر خبر و کرکرار
1: بنده جی دیره منه نا پروگرام که در تا هر کلی بی موسرا راس کی پروگرام کے موجود ہیں
2: جی وعلیکم السلام تھینک یو
1: آسے بختانور دار تو ہوئے کہ نا بیگامو پروگرام اور ویدا کہ نا مطلب ماضی گا رہا ہوں
3: بالکل
1: پروگرام کی کال کروں نیا بھی پروگرام کی کال کروں آگے تو سو خبر ہے دیکھے والا اچھا نہ مطلب دا خبر دے ورتے کولا سی دای دے وزیرستان دے اے
3: مو بالکل
1: سی دے وزیرستان دے شاہ صحیح سی نہ زو وزیرستان نہیں ہوں
3: شاہ
1: آو کنا او
3: زو
1: لے چا ہت دا سلا جی لگا نہیں زو وزیرستان نہیں صحیح دو ڈیرا من نا یو جہان من نا بالکل مور بھائی دلائی ہوں تھینک یو دارا تو جنور شوق ہوئے کہ نا بالکل ٹھیک ٹھاک الحمد للہ شمالی وزیرستان دے کال کرائیں دا دا خیسور بکیم دے کے دے شام
3: جنوب کا رستہ